0: All right. Welcome back once again. Radio Pakistan FM 101 Khilla Bane Lahore Studio se. जी हाँ, लाहौर स्टूडियो से आप सुन रहे हैं आज अहमद खान को, मेरा आपका साथ रहेगा ठीक जी 8 बजे तक। और राइट जी, 7:23 PM on the dial 4111 पर आप लोग की लाइव कॉल का सिलसिला जारी है। लेट्स सी जी नेक्स्ट कॉलर कौन है हमारे साथ। हेलो, अस्सलाम वालेकुम
1: जी। वालेकुम सलाम, हैप्पी अमना, क्या हाल है ताड़ा? ठीक है राजू भाई?
0: मैं बिल्कुल ठीक ठाक।
1: हैप्पी अब्दुल मिजबार कर रहा हूं फरुखाबाद से, बर्फी वाला
0: जी। अब्दुल हमीद साहब कैसे हैं?
1: अल्लाह का बड़ा शुक्र। अभी और ना पीछे एक टेंशन से जाना थी
0: जी जी,
1: शादी अगली में थे।
0: अच्छा,
1: चलिए
0: ये बड़ा होता है, एक बंदा तैयार हो जाए ना घर में, वो फिर सबको लाइन में लगाता है कि तैयार हो जाओ।
1: अभी जिन्ने टाइम दिता हो ना परेशान,
0: बिल्कुल
1: कभी जाना कभी बड़ा गुस्सा क्या माशाल्लाह।
0: चले जी, बहुत शुक्रिया जी, अल्लाह हाफिज। ऑलराइट जी, अब्दुल हमीद साहब हमारे साथ मौजूद थे। और ऐसा होता है कि घर में जो एक बंदा जल्दी तैयार हो जाता है ना, वो फिर सबको डंडा दे रहा होता है कि तैयार हो जाओ। और फिर उसको टेंशन भी होती है, स्पेशली अगर आपके किसी जानने वाले का इवेंट है ना, और आपकी फैमिली भी इन्वाइटेड है या आपके साथ कोई और लोग भी इन्वाइटेड है, तो आपको उनका भी प्रेशर होता है, फिर आपको अपने जानने वाले का भी प्रेशर होता है कि आप टाइम से पहुँच जाए। सो दिस हैपन्स। Alright, जी एक और कॉलर ले लेते हैं। हेलो, अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम
0: जी, कौन कहाँ से बात कर रहे हैं?
2: एहसन खान बात कर रहे हैं, बक्कर से।
0: जी एहसन, कैसे हैं आप? आज सारे ऑफर्स की ऑनर मिल रही है, लेकिन जिन जो कोशिश कर रहे हैं उनकी नहीं मिल रही। क्या कह सकते हैं,
2: कोशिश हम भी कर रहे हैं ना, हम भी 15-20 मिनट हो गए बस ट्राई पे ट्राई ट्राई पे ट्राई, तो मुश्किल से कॉल मिलती है। ये नहीं होता कि हमने कोई खुफिया नंबर रखे हुए
0: नहीं, ये तो बात समझानी होती है, यही तो मेरा पॉइंट होता है।
2: ये बात किस्मत की बात होती है और फिर वो स्ट्रगल की बात होती
0: है। बिल्कुल ऐसी है,
2: कर रहा है तो, लेकिन ये आरजे पे डिपेंड होता है कि अगर वो कॉलें थोड़ा बढ़ा दे तो फिर उनका भी नंबर आ सकता है।
0: कॉलें कैसे बढ़ा दे, आरजे ने खुद भी तो बोलना ना थोड़ा सा कि नहीं,
2: बस पहला घंटा
0: दूसरा आप लोगों का, बिल्कुल ऐसे ही चल रहा है।
2: फिर ना इस दफा हम ईद पे ना गए थे, एक अपने हैं रिश्तेदार, लेकिन वहाँ पे आबादी बहुत कम है, नजदीक नहीं है, तो वहाँ पे मिलने के लिए मैं स्पेशल गया था, तो वहाँ पर वो बड़े मजेदार किस्म के खाने उन्होंने बना, स्पेशल एक पुलाव बनाया बड़े गोश्त वाला।
0: अच्छा,
2: तो वो यकीन करें कि इस तरह का पुलाव पहले मैंने नहीं खाया हुआ था, तो बहुत मजा आया। और फिर रात को हम सुबह पहुंच गए थे, दोपहर को तो उन्होंने वो पुलाव वगैरह बनाया हुआ था,
0: ठीक है,
2: रात को जो सीखें वगैरह बनाई जाती है ना,
0: हाँ, हाँ, तो
2: वो खैर कुछ जिनके मैंने की, तो बहुत अच्छी बात रही थी। बोल रहे थे कि इस तरह की सीखें हमने पहले कभी नहीं खाई। मैंने कहा जी आप ये कह रहे हैं कि आप इस तरह की पहले नहीं खाई, ये बहुत ज्यादा मजा है, तो आपने बनाई ऐसी है, तो हम लोग बनाते हैं तो हम शायद तेज आग होती है तो उस पर बना लेते हैं, तो फिर मजा खराब हो जाता है, लेकिन मैंने फिर वो बिल्कुल कोयले तैयार करके वो बनाई, तो थोड़ा मेहनत लगी, लेकिन उनके पास लकड़ वगैरह बहुत फ्री मकदार में होती है, क्योंकि समझ लें कि नहर उनके करीब से गुजरती है ना,
0: ठीक है,
2: तो उनके दरख्त कुछ उन्होंने अपने बहुत ज्यादा लगाए होते हैं, फिर उनको काटते रहते हैं, लेकिन वहाँ का माहौल बड़ा मजेदार था।
0: अच्छा।
2: बिल्कुल प्योर और देसी सा, जैसे पुराने वक्तों वाला माहौल हुआ करता था, और कहीं कहीं के वो बिल्कुल कच्चे मकान थे जो कच्ची ईंटों के साथ बनाए होते थे या कच्ची मिट्टी के साथ बनाए, तो वहाँ पे میں بہت خوش ہوا یعنی کہ وہاں پہ جا کے ایک دو دن ہم نے گزارا, ڈیڑھ دن سمجھو ہم نے گزارا.
0: چلے آپ صحیح ریفریش ہوئے اس کا مطلب.
2: ہاں ریفریش ہے, پھر ساتھ میں سے نہر گزر رہی ہے, اتنا فاصلہ نہیں ہے, کوئی 150-200 meters ہے ٹوٹل, جہاں سے وہ نہر گزر رہی ہے, پھر ہر طرف سبز رہا. اور یہ چیزیں دیکھ کے نا, پہلے بھی ہم جاتے تھے سال ڈیڑھ سال بعد, پھر عید پہ خاص طور پر نہیں آنا ہے, ہم نہیں آئیں گے. میں نے کہا نہیں ہم آ جاتے ہیں, نہیں یار پھر
0: اچھی بات
2: کو کیا کہتے ہیں, ریفریش بھی کریں گے اور حاصل بھی ہو جائیں گے, تو اس میں بہت زیادہ مزہ آیا. شادیوں کی آپ بات کر رہی ہیں, کل جن لوگوں نے گاؤں کی شادیاں دیکھنی ہیں تو فیصل خان کی طرف سے دعوت ہے. گرمی ہے, ٹیمپریچر تقریباً 45-50 کے درمیان میں ہے, اگر جس کی جان یہ گرمی اٹھاتی ہے تو بے شک آ جائے.
0: میرے خیال سے تو اب لاہوری بھی برداشت کر لیتے ہیں اتنا ٹیمپریچر.
2: لیکن جمعہ سے لے کے ہفتہ اتوار تین دن ہماری شادی چل رہی ہے.
0: ٹھیک ہے جی, اوپن انویٹیشن ہے آپ کی طرف سے.
2: اوپن انویٹیشن ہے ہماری طرف سے,
0: بالکل
2: دل کے ساتھ,
0: بالکل ٹھیک.
2: ہم اسپیشلی جو لاہور سے مہمان آئے,
0: ارے واہ,
2: ان کی خدمت خاطر تواضع میں کوئی کمی نہیں چھوڑیں گے.
0: ٹھیک ہے
2: بھائی, رضا بھائی آپ کا شو سن رہے ہیں اور اس کوشش میں ہے کہ ان کی کال مل جائے, تو میری بھی کوشش ہوگی کہ ان کی کال مل جائے. اللہ حافظ.
0: چلے اوکے جی, اللہ حافظ. اور رائٹ جی, حسن خان ہمارے ساتھ موجود تھے. اور میں آپ لوگوں کو مزے کی بات بتاؤں, گاؤں کی شادی میں نے تو ویسے نہیں اٹینڈ کی, بس ایک آدھی جو ہے نا آؤٹ اسکرٹ میں میں نے ایک شادی اٹینڈ کی تھی. اور میں نے یہ پہلے بھی بات شاید مینشن کی ہے کہ اس کا کھانا مجھے آج تک نہیں بھولتا, اور کھانا اتنا اچھا تھا, اتنا اچھا تھا. آل دو ہم کیونکہ عادی نہیں ہیں گاؤں کی شادیوں کے, اس گرمی کے اور وہ جو باہر ٹینٹ لگائے ہوتے ہیں اور اس سارے سیٹ اپ کے, لیکن کھانا آپ کو مجبور کر دے گا کہ آپ اس سیٹ اپ میں بیٹھ کے جو ہے وہ کھانا کھائیں, اور وہ کھانا بہت اچھا تھا. اینی ویز, ہم بات کر رہے تھے اور میرا آپ لوگ سے سوال وہی تھا کہ آپ لوگوں کو کوئی انویٹیشن آتا ہے تو کیا آپ ان میں سے ہیں جو دیسی اسٹینڈرڈ ٹائم, جو پاکستانیوں کا ہمارا اسٹینڈرڈ ٹائم ہے نا ہمارے گھروں میں ہو رہا ہوتا ہے کہ 2 hours لیٹ ہی جانا ہے, آپ اس کو فالو کرتے ہیں یا پھر آپ ایکسائٹیڈ ہوتے ہیں, آپ ٹائم سے پہنچ جاتے ہیں ہر ایونٹ پہ, ہر فنکشن پہ, ہر دعوت پہ جو ہے وہ آپ کوشش کرتے ہیں کہ کچھ مس آؤٹ نہ ہو جائے اور آپ ایکسائٹیڈ ہوتے ہیں. اینی ویز جی, یہ آپ لوگوں نے مجھے سوچ کے بتانا ہے. اور آپ لوگ کالس کر سکتے ہیں 0422111 پر. ابھی ایک چھوٹی سی کمرشل بریک کے جانے بڑھ رہے ہیں, کمرشل بریک کے بعد یہیں سے دوبارہ شروع کریں گے اور لائیو کالس کا سلسلہ جاری ہے. جی
3: شکریہ, آپ نے 13 June پی سی ہوٹل لاہور آئیے اور دیں الشفا ٹرسٹ آئی ہسپتال کا ساتھ. کسی کی زندگی کا اندھیرا ہمیشہ کے لیے مٹانے میں اپنا حصہ ڈالیں. مزید معلومات, ٹکٹ اور ٹیبل کی بکنگ کے لیے ابھی ہماری ویب سائٹ وزٹ کریں www.alshifaeye.org.
4: This is FM
3: 101. سوچئے, جب دنیا سنائی تو دے مگر دکھائی نہ دے. لاہور, جہاں ہر گلی میں ایک کہانی ہے, لیکن کچھ آنکھیں ایسی بھی ہیں جن کی روشنی دھندلا چکی ہے. لیکن اب نہیں, 13 June الشفا ٹرسٹ آئی ہسپتال انہی آنکھوں کا نور واپس لوٹانے اب آ رہا ہے آپ کے شہر لاہور میں.

अच्छा जी, मैं रिपीट कर देता हूँ दोबारा से जिन लिसनर्स से अभी ट्यूनिंग किया, ताकि उनको पता चल जाए कि आज के प्रोग्राम में क्या हो रहा है। आपने मुझे बताना कि क्या बात आपको सबसे ज़्यादा सुनने को मिलती है अपने इर्द गिर्द के लोगों से, आपके बारे में या आपके फैमिली मेम्बर से सबसे ज़्यादा क्या बात सुनने को मिलती है। सो 101 स्पेस मैसेज नाम शेयर के नाम लिखकर 4471 पे आप पार्टिसिपेट करें। उसके अलावा www.facebook.com/fm101 चैनल पाकिस्तान पर आप फीडबैक जो है मेरे पास आ रहा है और जो भी सुन रहे होते हैं वो लाजमी पार्टिसिपेट किया करो, ताकि हमें पता चले कि कौन कौन हमारे साथ हैं। अच्छा ये है कि मुस्ताजिब हुसैन हमारे साथ पार्टिसिपेट करें, कुछ आपके मैसेज भी साथ साथ मैं प्रोग्राम में शामिल करता हूं। और आप कह रहे हुए हैं कि अच्छा आपने कहा मसल्स पे तो आप भी लगे हुए हैं एक मुद्दत से, मैं लगा तो हुआ था लेकिन पिछले 1.5-2 साल से काफ़ी ज़्यादा डाउन हूँ और मैं भी शायद इन विंटर्स में ज़रा काम ज़रा खींचेंगे, थोड़ी सी ज़रा रिकवरी हो जाए, मेरी इंजरीज जो चल रही हैं उसने बड़ा मुझे बड़ा डाउन किया हुआ है। तो अच्छा इसके अलावा जी हमारे साथ फैजी पार्टिसिपेट कर रहे हैं इस्लामाबाद से है। आपने कहा कि कैसी रही आपकी ईद? मेरी ईद कैसी रही यार, मेरी ईद जो है काफ़ी बिजी रही, और बिजी भी रही और कुछ रेस्ट भी किया इस बार वैसे, और क्योंकि हम लोगों ने इस बार प्लान किया था कि यार कुर्बानी जो है वो सेकेंड डे करेंगे, और क्योंकि हम नेबर्स हैं 3-4, हमने प्लान किया कि हम जो है ना इस बार बड़े जानवर लेते हैं, सो मतलब वेड़ा लेते हैं, एक नहीं दो लेते हैं, तो उसमें मतलब हम आपस में मिलके हिस्से डाल लेते हैं। तो वो फिर मतलब ईद से 2-3 दिन पहले जब मैंने शो पे नहीं आया था उस टाइम भी हम अच्छे रेट पे अच्छे बैल जो है वो ढूंढ रहे थे, तो जिसकी वजह से मैं नहीं आया शो करने, क्योंकि हम मेरे ख्याल से रात हो कितने बजे, हम 2:30 बजे तो वापस आए थे, तो खैर वो हमें मिल गए थे। और सेकंड डे हम कितने मेरे ख्याल से 5 बजे सुबह फजर की नमाज के बाद हमारी किसाई की टीम आ गई थी और काफ़ी प्रोफेशनल टीम थी, और 7 बजे हम फ्री भी हो गए थे, 7:30 बजे हिस्से एक दूसरे को दे के हम घर जाके 7:30 बजे सो भी गए थे तो हमें वो भी टाइम मिल गया, तो मतलब कि काफ़ी सिंपल सा काम रहा। और बाकी फिर कुछ दोस्तों के साथ, हमारे मेरे कुछ दोस्त हैं यूनिवर्सिटी के जिनसे हर ईद पे हम सेकंड डे लाजमी मिलते हैं, ख़ास में बड़ी ईद पे, तो बस सेकंड डे शाम से रात तक उनके साथ थे, बाकी फिर पता ही नहीं चला किस तरह ईद जो है वो ख़त्म हो गई। पर ईद तो ख़त्म हो गई, मैंने शुक्र किया कि मई का महीना जो है वो ख़त्म हुआ है। मैंने यकीन करें कि कभी जिंदगी में किसी मंथ के बारे में नहीं कहा होगा यार खुदा के लिए, ये खत्म हो जाए नहीं गुजरा, ये मई का महीना था, चलें अच्छी बात है खत्म हो गया। अच्छा जी इसके अलावा हमारे साथ गुल पार्टिसिपेट करी, आपने कहा लास्ट शो के लिए एडवांस में चाय पी ली थी कि नींद ना आए, और नींद सुबह तक नहीं आई और आपका शो भी नहीं हुआ। एनीवेज आपका सवाल का जवाब है कि ये सुनने को मिलता है कि बहुत चिड़चिड़ी हो गई हो, क्यों चिड़चिड़ी क्यों हो गई हैं आप, क्या वजह है? और देखें चिड़चिड़ी अगर आप हो गई हैं ना तो इसकी सबसे बड़ी एक वजह हो सकती है कि नंबर 1 आप टीवी बहुत देखती होंगी, नंबर 2 जो है आपकी नींद बहुत कम होगी, ये नींद फैक्टर जो है ना चिड़चिड़ा होने में सबसे ज़्यादा रेशो जो है इसकी होती है, ये मैं अपने एक्सपीरियंस से आपको बता रहा हूँ, क्योंकि मैंने ज़िंदगी में देखा है जिन लोगों की नींद कम होती है ना वो एकदम लड़ने पर आते हैं, तो मेजॉरिटी लोग जो हैं तो ऑब्वियसली आपके दिमाग को रेस्ट नहीं मिला होता, आपकी नींद पूरी नहीं होती, आपकी बॉडी को मेंटेनेंस के लिए जो टाइम चाहिए होता है वो नहीं मिला होता, तो एक ओवरऑल जो रेस्ट जो आपको चाहिए होता है तो उसके बाद फिर ना आप काम कर सकते हैं, ना आप सही से कहीं जा सकते हैं, ना आप सही से किसी से बात कर सकते हैं, और ये चिड़चिड़ा होने वाला फैक्टर जो है ना सबसे ज़्यादा आप में आ जाता है। और दूसरा मैं आपको बात बताऊं, अब ये बात भी सबके लिए नहीं है लेकिन मेजॉरिटी वाइज जो है, जहां मैं नींद की बात कर रहा हूं ना, जो लोग रात को काम करते हैं और दिन में सोते हैं, मैंने मेरी अपनी ऑब्जर्वेशन है, मैंने देखा है मेजॉरिटी लोग, सब नहीं, कुछ लोगों की नेचर ही ऐसी होती है उन्हें गुस्सा ही नहीं आता तो या चिड़चिड़े होते ही नहीं है, तो मेजॉरिटी लोग जो हैं इसलिए भी चिड़चिड़े रहते हैं। और मैं ये समझता हूँ कि मैं पहले भी कई बार कह चुका हूँ, रात सोने के लिए, दिन जो है वो काम करने के लिए, लेकिन जब हम किसी न किसी मजबूरी की वजह से, किसी न किसी कंप्रोमाइज़ की वजह से हम रात को जब उठ के काम करते हैं और दिन में सोते हैं, तो वो फिर हम कुदरत के निज़ाम के ओपोजिट हम जा रहे होते हैं, तो फिर उसमें ये है कि वो फिर आप चाहे 8 घंटे भी सो लें ना, आपकी नींद उस तरह से पूरी जो है वो नहीं हो सकती, और फिर क्या होता है आप फिर चिड़चिड़े हो जाते हैं। yeah, yeah,
چلے جی, آپ نے میرے پچھلے شو میں چائے پی لی تھی اور اس کے بعد آپ جو ہیں وہ صبح تک سو نہیں سکی, ٹھیک ہو گیا. اچھا ویسے میں اگر سونے سے دو منٹ پہلے بھی چائے پی لوں کڑک چائے جو ہے, میں پھر بھی فوراً جا کے سو جاؤں گا, مجھے چائے کچھ نہیں کہتی ہے. اچھا مہاجبین ہمارے ساتھ پارٹیسپیٹ کر رہی ہیں, آپ ہیں سب کہتی ہیں کہ اگر تم باتیں نہ کرو تو زیادہ اچھی لگتی ہو, دسوں بندہ بولے بھی نہ. اچھا ٹھیک ہو گیا, کیوں آپ باتیں بہت کرتی ہیں کیا؟ مطلب کہ آپ ان لوگوں میں سے ہیں جو کہ ہر ٹائم بولتے رہتے ہیں, جن کے پاس ہر ٹاپک کے اوپر بات ہوتی ہے, خاص طور پہ پاکستانی ڈراموں کے اوپر. ہاں تو چلے کوئی بات نہیں, لوگ اب کسی حال میں بھی آپ کو خوشی نہیں دیتے. اگر آپ نہ بولو کہیں گے یار یہ تم بولتے کیوں نہیں ہو, اگر بولو تو پھر کہتے ہیں یار یہ بہت زیادہ بولتا ہے. تو لوگوں کی باتیں تو کبھی ختم نہیں ہوتی ہیں. سو ہر کسی کو آپ خوش کر بھی نہیں سکتے ہو. سو جو آپ کا نیچرل انداز ہے نا ویسے اس میں رہنا چاہیے, جتنے آپ نیچرل رہو گے اتنا میرے خیال سے آپ مطلب کہ خود بھی خوش رہو گے اور لوگوں میں بھی خوش رہو گے. جہاں تک بولنے کی بات ہے تو یہ تو دیکھو ایک کوالٹی بھی ہوتی ہے, لیکن سم ٹائمز جو ہے نا آپ تھک بھی جاتے ہو سن سن کے لوگوں کو. جس طرح میں اکثر اپنے ایک دوست کی بات کرتا ہوں, میرے دوست ضلع علی میرے کالج فیلو ہیں, دوست ہیں, تو وہ اتنا بولتے ہیں آپ کوئی کسی کو ان کو بتا ہی نہ دے کہ میں نے آن ایئر جو ان کے بارے میں بات کی ہے. تو وہ اگر وہ کال کرتے ہیں تو وہ آدھا گھنٹہ خود ہی بولتے رہتے ہیں اور ان کی باتیں جو ہے وہ ختم ہی نہیں ہوتی ہیں. سو خیر کچھ لوگوں میں یہ کوالٹی ہوتی ہے, اب سارے تو باتیں نہیں کر سکتے, ٹھیک ہے. سارے بہت سارے لوگ ہوتے ہیں وہ شاید فیل کرتے ہیں کہ ہم بول نہیں سکتے, ہم کیا بولیں تو بولیں کیا, ٹھیک ہے. بہت سارے لوگ آپ کو ملتے ہوں کہ یار میں خاموش ہوں, یار کیا بولوں میں, ان کا یہی جواب ہوتا ہے. اچھا امرین ہمارے ساتھ پارٹیسپیٹ کری ہیں, آپ نے کہا کہ اپنا خیال رکھا کرو, ہر ایک پر بھروسہ مت کیا کرو اور چھوٹی چھوٹی بات پر ناراض مت ہوا کرو, ٹھیک ہے. وہ پہلی دو باتیں تو وہ بہت کامن ہے, ہر کوئی کہہ رہا ہوتا ہے, چھوٹی چھوٹی بات پہ ناراض مت ہوا کرو. مجھے لگتا ہے یہ بات جو ہے وہ سب سے ٹھیک ہے. تو آپ چھوٹی چھوٹی بات پہ ناراض ہو جاتی ہیں جس کی وجہ سے آپ کو یہ کہا جاتا ہے, ٹھیک ہے. یہ بھی ہیومن نیچر ہے, کچھ لوگوں میں یہ کوالٹی ہوتی ہے کہ وہ ناراض ہو جاتے ہیں اور ان کو بڑی مشکل سے منانا پڑتا ہے پھر, اور مانتے بھی نہیں ہیں. اچھا عبد الرحمٰن ہمارے ساتھ پارٹیسپیٹ کر رہے ہیں, آپ نے کہا میرا کوشچن ہے کہ لوگ بدل کیوں جاتے ہیں. اوئے ہوئے ہوئے عبد الرحمٰن, آپ تو مجھے لگتا ہے کہ بہت درد بھرے انداز میں یہ آپ نے سوال جو ہے کیا ہے. دیکھا لوگ کب بدل جاتے ہیں, اس کی دو ہی وجوہات ہوتی ہیں, ایک یا تو جب ان کو آپ سے بہتر کوئی مل جاتا ہے, یا آپ سے دل بھر جاتا ہے, یہی بات ہو سکتی ہے نا. اور آج کل آپ کو پتا ہے کہ یہ تو ایک آپ کہہ سکتے ہیں کہ فطرت ہے لوگوں کی, زیادہ تر لوگوں کی. اس لیے تو لوگ لائلٹی ڈھونڈ رہے ہوتے ہیں, آنیسٹی ڈھونڈ رہے ہوتے ہیں, وفاداری ڈھونڈ رہے ہوتے ہیں. اور کیونکہ لوگ بدل بہت جلدی جاتے ہیں, پتہ نہیں چلتا, بھول جاتے ہیں کہ اور ہم کسی نے ان کے لیے کیا کیا کچھ نہیں کیا. وہ الگ بات ہے, آپ گنواتے نہیں ہو, نہ گنوا سکتے ہو, تو لیکن سٹل بس لوگ بدل جاتے ہیں. جہاں آپ سے اچھا کوئی ملا, جہاں آپ سے کوئی اچھا ان کو لگا دل کو, وہاں پر پھر وہ ان کی کوشش ہوتی ہے کہ وہ انہی کے ساتھ رہیں. پھر جہاں پر بینیفٹس ملتے ہیں ان کو, ظاہری بات ہے ہر انسان جو ہے وہ بینیفٹس کی طرف جاتا ہے, اور جہاں سے ان کا مطلب نکل رہا ہوتا ہے تو پھر لوگوں کی کوشش ہوتی ہے وہاں پر چلے جائیں. اگر آپ کسی کام کے نہیں ہو, اگر آپ سے سارے بینیفٹس جو ہیں لے لیے گئے ہیں, تو پھر آپ کس کام کے. آج کل آپ کو پتہ ہے نا, مطلب ہی لوگ, مطلب ہی زمانہ. تو بس ایسا ہی دور چل رہا ہے اور کیا کر سکتے ہیں. اچھا ارشد رانا ہمارے ساتھ سرگودا سے پارٹیسپیٹ کر رہے ہیں, آپ نے کہا پازیٹو سوچ کے اچھا بننے کی کوشش میں ہوں. چلو اچھا بننے کی کوشش میں, جب اچھے بن جاؤ تو مجھے بتانا ضرور. اسد سردار ہمارے ساتھ پارٹیسپیٹ کر رہے ہیں, آپ نے کہا کہ ہیرو نمان اعجاز ہیں اور ہمایوں سعید ہیں. اوکے بٹ میں ان لوگوں میں میں بھی آتا ہوں جن کی میں بات کر رہا تھا کہ یار بس نا یار, بس بہت ہو گئے یار, 30 سال سے دیکھ رہے ہیں یار, خدا نواز ہے یار, یہ میرے چھوٹے چھوٹے ہاتھ ہیں ان کو دیکھو یار, ہمیں نئے لوگ چاہیے یار, اور نئے لوگوں کو آنے نہیں دیتے نا. پچھلے دنوں شان نے ایک سٹیٹمنٹ دی تھی, لابیز بنی ہوئی ہیں, وہ خیر وہ کچھ حد تک لابی تو انہوں نے بھی بنائی ہوئی ہے کچھ اسپیسیفک آرٹسٹ کی, تو لیکن بس
انہیں چاہیے کہ نئے چہرے جو ہیں وہ آنے دیں, اور اگر نئے چہروں کو آنے دیں گے تو لوگ ان کی زیادہ عزت کریں گے. تو رسپیکٹ ابھی بھی ان کی ہے لیکن اور زیادہ ہوگی, نئے لوگوں کو بھی آگے آنے دیں. اچھا عبد الرحمٰن بھائی ساتھ ہے. اچھا آپ کو میں کیا کر سکتا ہوں یار, اگر آپ کو کوئی یاد آ رہا ہے تو آپ کوئی گولیاں شولیاں نہ کھانا, تو آپ ایک کڑک چائے کا کپ کسی ٹرک والے ہوٹل پہ جا کے آپ پیو, وہاں پر سیڈ سانگس بھی لگے ہوں گے, اور وہاں پر جب آپ چائے پیو گے تو آپ کا دماغ بھی کھلے گا, اور جو سیڈ سانگس لگے ہوں گے کیا پتا جب دماغ کھلے تو آپ ان سے بند کروا کے گھر جا کے سو جو. عبد النور ہاشمی ہمارے ساتھ لاہور سے پارٹیسپیٹ کر رہے ہیں. آپ نے کہا کہ آج کل ہر بندہ بجلی کے بلز کی شکایت کرتا ہے, اور پاکستان میں اتنے 200 یونٹس جو ہیں وہ فری ہونے چاہیے. اچھا نہیں, بجلی کے بل کی تو شکایت کرتا ہے, لیکن میں نے کہا ہے کہ ارد گرد کے لوگ سب سے زیادہ آپ کے بارے میں کیا بات کہتے ہیں. میں نے بجلی کے بل کی بات نہیں کی, اور کسی چیز کی بات نہیں کی, آپ کے بارے میں ارد گرد کے لوگ جو ہیں سب سے زیادہ کیا بات کہتے ہیں, آپ کے فیملی ممبرس جو ہیں وہ کیا بات کہتے ہیں. میں اس چیز کی بات کر رہا ہوں, وہ تو الگ بات ہے کہ بجلی کے بلز کی شکایت کرتے ہیں. ابھی تو گرمیاں اسٹارٹ ہوئی ہیں, ابھی تو شو اسٹارٹ ہوا ہے. آپ کو پتہ ہے جب گرمیاں اسٹارٹ ہوتی ہیں تو بجلی کے بل جو ہیں وہ بہت زیادہ آنا شروع ہو جاتے ہیں, اور جیسی گرمیاں ختم ہوتی ہیں تو بجلی کے بل جہاں 50,000-60,000 پہ آتا ہے گرمیوں میں, وہ 10-15,000 پہ آ جاتا ہے. تو اور سردیوں میں کیا ہوتا ہے کہ آپ کی گیس کے بل جو بہت زیادہ آنا شروع ہو جاتے ہیں, بجلی کے کم ہو جاتے ہیں.

0: अच्छा जी, इसके अलावा फातिमा नूरुलैन ने हमारे साथ पार्टिसिपेट किया. आप देखे कि आप जो है ज्यादातर क्वेश्चंस जो है वो करती हैं. ठीक हो गया है, क्वेश्चंस मतलब वो बात करने के हवाले से बात हो रही थी, सवालात के हवाले से बात हो रही थी कि सबसे बड़ा प्रॉब्लम ये है. तो आप ज़्यादा सवाल जो है वो करती हैं, अच्छी बात है, सवाल करनी चाहिए. सवाल जब आप करते हैं तो बहुत सारे आपके मसले जो है वो सॉल्व हो जाते हैं, या बहुत सारे आंसर जो आपको नहीं पता होते वो आपको मिल जाते हैं. लेकिन अगर आप पूछोगे ही नहीं तो फिर आप खुद ही सर्च करते रहोगे और खुद सर्च करने में टाइम बड़ा लग जाएगा. मैंने बहुत सारे लोगों को देखा है कि अगर उन्हें कोई बात समझ नहीं आ रही हो ना, वो पूछते नहीं हैं, और ना पूछने की वजह से वो गलतियाँ इतनी कर लेते हैं कि फिर उस दोबारा उनका वो काम करने को दिल ही नहीं करता. तो मेरे ख्याल से जो लोग टाइम को बचाते हैं ना, और जो लोग समझते हैं कि वक्त बड़ा कीमती है, और वो लोग फौरन से क्वेश्चन कर लेते हैं, वो पूछ लेते हैं, वो इसमें कोई ये एम्बेरसमेंट फील करते नहीं है. तो अगर आप एम्बेरस फील नहीं करोगे और सीधा सवाल कर लोगे अगले से, मतलब शाय फील नहीं करोगे या बुरा फील नहीं करोगे, तो अब आपको क्वेश्चन फौरन मिल जाएगा, आपको फौरन पता चल जाएगा ये काम जो है वो कैसे करना है. तो वो आपके लिए चीज़ें ज़रा आसान हो जाती हैं. मैं आपको छोटी सी एग्जांपल बताता हूँ. अभी एक ऐप है, ठीक है, पाइन, आप कह लो कि चले मैं उसकी नाम नहीं ले सकता, प्रमोशन हो जाएगी, एक ऐप है उसकी, उससे ना पेमेंट्स निकालने का ऑनलाइन जो है ना बड़ा प्रॉब्लम हो रहा था पिछले एक महीने से, बहुत सारे लोगों को हो रहा. तो अब मैं भी सर्च कर रहा था, अब मेरे भी पैसे उसमें फंसे हुए थे. तो हुआ ये कि इंटरनेट में मैंने सारा देख लिया, मैंने इधर उधर दोस्तों से भी पूछा, उन्होंने मुझे ज़्यादातर ने बताया ऐप बंद होने वाली है, ऐसा है, दिस एंड दैट, सारे डिफरेंट व्यूज सबके. तो लेकिन मैं पूछता रहा, मैं हर एक से पूछता रहा, और मैं इंटरनेट पे फॉरम्स जो है ना वो चेक करता रहा. अभी कल ऐसे हुआ, कल किसी ने मुझे बताया कि मेरा ये मसला जो सॉल्व हो गया, और इस तरह सॉल्व हुआ कि मैंने लेटेस्ट ऐप का जो वर्जन है उसे मैंने अनइंस्टॉल करके पुराना वर्जन जो है वो इंस्टॉल कर लिया, मेरा मसला सॉल्व हो गया. मैंने किया, मेरा मसला भी सॉल्व हो गया. तो कभी कभी आपको चीज़ों के सोल्यूशन निकालने के लिए आपको थोड़ा सा सर्च ज़्यादा करना पड़ता है, लोगों से पूछना ज़्यादा पड़ता है. और जब आप, अगर आप रुक जाओगे तो आप शायद स्टक ही रहोगे, लेकिन अगर आप वो पूछते रहोगे और देखते रहोगे अपडेट्स क्या चल रही हैं, क्या लोगों के साथ भी ऐसा हो रहा है, ये मसला अगर औरों के साथ है, उन्होंने सॉर्ट आउट किस तरह किया है, तो आपका मसला भी सॉल्व हो जाएगा. अस्सलाम वालेकुम, कॉल जो है ड्रॉप होगी. तो एनीवेज, कहने का मकसद ये है कि कोशिश करते रहना चाहिए कि किसी तरह जो भी आपका सोल्यूशन जो है ना वो निकल आए, क्योंकि दुनिया में एक मसला जो है ना वो और बहुत सारे लोगों के साथ होता है. फॉर एग्जांपल चैट जीपीटी है आप, या जेमिनी है, कोई क्वेश्चन है ना जो आपको समझ नहीं आ रहा, कोई चीज़ है जो आपसे ठीक नहीं हो रही, कुछ भी, एनीथिंग, आप उधर लिख के भेजो, आपको इतने ज़्यादा जो है उसका जवाब जो है आपको डिटेल में मिलेगा, और हर चीज़ का जो का जवाब जो है वो आपको देता है. तो अभी तो चीज़ें बड़ी आसान हो गई, सोल्यूशन निकालना बड़ा आसान हो गया. अस्सलाम वालेकुम जी, इरफान कैसे हो, ठीक ठाक हो?
1: अल्लाह आपके दुआओं का तलबगार हूँ. तो आपसे यही बात करूँगा कि मुझे लोग कहते हैं कि तुम ना, मतलब एक तो लोगों की बात पे यकीन बहुत छेती कर लेते हो, और दूसरा लोगों की बात सुन के ना, मतलब कोई भी किसी की गम वाली बात सुन के इमोशनल हो जाते हो. मतलब दिल पे ले लेता हूँ, कोई भी मेरे सामने ऐसी बात करे ना कि यार मेरे साथ ये हुआ, मेरे साथ वो हुआ, तो मैं पूरी पूरी रात सोचता रहता हूँ यार काश मैं इनके पास होता, मैं ये हेल्प कर देता, ये बच जाता, मतलब इसके साथ ऐसा ना होता. तो मतलब ना मेरा दिमाग उस वक्त रुकते ही नहीं, फिर मैं ना कहीं और ध्यान बदलने के लिए दरूद शरीफ या कोई भी ऐसा विरद करता हूँ तो तब मुझे जाकर नींद आती है. मुझे ना जो वो कहते हैं ना, जैसे वहम बन जाता है,
0: बेचैनी सी रहती है.
1: हाँ कि यार इसके साथ ऐसा क्यों हुआ, मतलब काश ये ऐसा कर लेता तो ऐसा ना होता. मतलब किसी को परेशान देख कर ना मुझे मुझसे रहा नहीं जाता. मुझे अगर कोई झूठा भी कह देना कि यार मुझे इस चीज की जरूरत है, प्लीज मुझे दे दो, पहले तो मैं सोचता हूँ कि यार कहीं ड्रामा ना करो, फिर मेरे जहन में फौरन ख्याल आता है यार कहीं मतलब वाकई ये परेशान ना हो. तो इस बात से ना मेरी फैमिली वाले मुझसे काफी हद तक ना डिस्टर्ब करते हैं. आजकल लोग जो है ना, मतलब इतनी छेती किसी पर भरोसा नहीं करते. तुम्हें पता तब चलेगा जब तुम्हें किसी ने लूट लेना है. तो میں کہتا ہوں اللہ پہ چھوڑ دیتے ہیں, جو اللہ چاہے گا وہ ہی ہوگا, اللہ تو بہتر جانتا ہے نا, میں کہے کیا سمجھ کے کسی کی ہیلپ کرتا ہوں.
0: وہ تو دیکھو انسان کے دماغ میں تو چلتا رہتا ہے نا, چاہے آپ کوئی اچھی نیوز دیکھ رہے ہو چاہے بری نیوز آپ کے سامنے سے آ جائے, یا کوئی کسی کے ساتھ کچھ اچھا برا ہو جائے تو وہ آپ کے دماغ میں چلتا رہتا ہے بیک اینڈ پہ.
1: لیکن کچھ لوگ بھائی سچ بات بھی سن کر پتہ کیا کہتے ہیں, ویسا نہ کرتا اس کو جب پتا تھا کیا صحیح ہونا ہے وہاں گیا کیوں تھا. میرا ایک دوست تھا تو اس کے ساتھ نا مطلب کوئی نا حادثہ سا ہوا, مطلب غلطی اس کی اپنی تھی, سبھی لوگ رو رہے تھے, مطلب تقریباً 22 سال کی اس کی عمر تھی تو سبھی رو رہے تھے یار کتنا جوان تھا کتنا جوان تھا. دو تین لڑکے وہ نا یقین کریں اس کے جنازے کے تقریباً 8-10 قدم پیچھے ہنس رہے تھے, اس کے ساتھ ایسا ہی ہونا چاہیے تھا, یہ بھی پیار میں پاگل تھا. تو ایسی بات ہے کہ کچھ لوگ جو ہے نا ان کا سینا پتھر کا ہوتا ہے.
0: ٹھیک ہو گیا, چلو تھینک یو عرفان, اب تک خیال رکھنا,
1: اللہ حافظ. اللہ حافظ,
0: اللہ حافظ. اور جی اچھا ویسے میں ابھی وہ آپ کی بات سے ایک دم مجھے بات یاد آئی, ابھی کل میں سوچ رہا تھا کہ ایک تو سوشل میڈیا پہ اتنی فلڈڈ انفارمیشن آپ کے پاس آ رہی ہوتی ہے نا, اور ہر جگہ کی کیمرے کا دور ہے نا, آپ کو ہر جگہ سے پتہ چل رہا ہے کیا کہاں ہو رہا ہے. آج کل دیکھو جیسا میں نے شو کے شروع میں کہا تھا, ناردرن ایریا سے بہت سارے لوگ جا رہے ہیں, اب حادثات بھی بہت سارے ہو رہے ہیں. ابھی کل میں دیکھ رہا تھا نران کاغان والی سائڈ پہ, چلاس والی سائڈ پہ ایک جیپ جو ہے وہ کھائی میں گر گئی, پھر ادھر کل لتھیا گلی والی سائڈ پہ میں نے ایک حادثے کا میں نے دیکھا. تو تھوڑا احتیاط کیا کریں, شارپ ٹرنز ہوتے ہیں, ذرا ٹرن لیتے ہوئے تھوڑا خیال کیا کریں. یہ تو میں جسٹ آپ کو دو چیزیں بتا رہا ہوں, اور بہت ساری نیوز جو آپ کو سننے کو ملتی رہتی ہے. پھر میں ایک اور چیز میں دیکھ رہا تھا جو میں آبزرو کر رہا ہوتا ہوں کہ آج کل لوگ چھوٹی چھوٹی بات پہ نا ایک دوسرے پہ کیس کر دیتے ہیں, ٹھیک ہے. اور میں نے ایک آپ کہہ لیں کہ لائرز کا ایک فورم جوائن کیا ہوا ہے, میں اس کے اوپر میرے پاس نیوز فیڈ میں آ رہے ہوتے ہیں تو میں لوگوں کے کیسز جو ہیں وہ میں کوشچنز جو ہیں لائرز سے, ایک تو وہ میں پڑھ کے حیران ہو رہا ہوتا ہوں, اور دوسرا جو کیسز جو سوشل میڈیا پہ دیکھنے کو ملتا ہے چھوٹی چھوٹی بات پہ دوسرے پہ کیس کر دیے, اور میں سوچتا ہوں یار کہ کتنا آسان ہو گیا نا دوسروں پہ کیس کرنا اور دوسرے کو کورٹ کے اندر لے کے جانا. اور ٹھیک ہے دیکھیں لائرز تو کام ہے, ٹھیک ہے ان کا تو پروفیشن ہے, لیکن لوگوں کو کیا ہو گیا کہ مطلب کہ ان میں پیشنس لیول ہی ختم ہو گیا. اور میں تو کہتا ہوں آج کل کے دور میں اپنے کام سے کام رکھنا چاہیے, دیٹس اٹ, چھوڑ دو یار کیا ہو رہا ہے کیا نہیں ہو رہا ہے, بس اپنا کام کرو اور اپنی لائف انجوائے کرو اور اپنی لائف پہ فوکس رکھو, بس دیٹس اٹ.